0: ये इट्स मी सरफ अफा फ्रॉम कर्क ब्लिस हैव दिस डायमंड वर्ड सबर वाले कानों से सुनने हमदर्द आंखों से देखो आज सबर वाले कानों से सुनने अच्छा अच्छा सबर वाले कानों से सुनो हमदर्द आंखों से देखो और मोहब्बत वाली जुबान से बोलो ओके भाई मेरे जो तमन्ना शुक्रिया मुझे कर बेहद बेहद मनन गुरु नेक्स्ट कलर शुक्र से लेकिन अस्सलाम वालेकुम जी खुरा के मिसो खबर के किम जिना सोका सानिया वजीरो
1: रानिया
0: अच्छा रानिया इरशाद मागा खुरा के में अच्छा रानिया इरशाद मा वजीर प्रोग्राम शहर कला सिनेमा माची वेलकम दरता जाई सरंग चला खुरा के प्रोग्राम उरवे پروگرام سے کالو نند میسج کو نند بر سارا کالو کو آگا خاموشی دار سے ختم کر ویلے اچھا نن پیک جو نہیں نند سکھنے کا نن پیسے ترتنگ اچھا بار خفری ہو تو یار نن فائدہ سے اوکھلا او تاسو کوم دی کنه باز سره ریګولر چې کوم دی کنه کال کا میسج کا نو سمرا کی مخوان دی اگې نو بیا ویری شه نو شازما وزیر ان رانیا وزیر چې کوم دی کنه اغا بالکل چې کوم دی کنه اغا زوم سره نوٹ کړی چې کله ها پروگرام شه څوک میسج کی بیا چې شازما وزیر تا رانیا وزیر ته سلامینه او که بیا تاسو دا شای خاموشی کې بیا څوک سلامینه نه درته کی کنه پیسے لگا خرچہ کر دو میسج کرائی جائے اچھا خیر جڑو نے خیر دے بیارا سیکھنا ٹول چھوڑی جو یو جڑے بس بہت ٹولر سر چھوڑی ہاں اچھا تو سن جڑو تو پسڑا بنے کلاک نورا ورڈنگ کو ملے دی پسڑا کلاک کنا بس بھائی تو جوڑا ماوی بس کر دے میڈو چکی نہیں کہنا تو پھر جو میڈ جوڑی اچھا رانیہ وزیر پروگرام سے ہوتے میسج کرنا وہ پروگرام سے سوال جواب درسی کہنا کا سوال جواب ٹک رکو نو ڈائریکٹ چکی نہیں کہنا تو چکی میں فرمیش کرا ہوں کہنا اچھا سول تو اب رتلا تو بھی سائیکل میسج کو دیکھ رہا ہوں یو منٹ صبر کا منٹ کال کاٹ کا صرف یو منٹ

0: तड़ाई मासे में जी दार तो भी ये जी पता शापर सी देता शाय हो कस्ती थी
1: जनाती से तारखा ना पर शापर के हम एश्मा वाशिंग पाउडर हो कस्ती थी
0: एश्मा वाशिंग पाउडर मड़ाई में जी मोह कोरता नेशनल और मल्टी नेशनल कपने वल वाशिंग पाउडर वड़ी भी कुर्श अक्सर गिलार तक की जी दस रंगे सरा प्रोवरे
1: बिल्कुल तारखा ना दा गिले वे हर वक्त मुताहा कुर्श कड़ा होचे कराना में कुर्ता एश्मा वाशिंग पाउडर वडल से रिखड़े दी और स्टोल कुर वाला ना फसल दी
0: अच्छा मिस जी ब्याह कुर्ता जहर सर अब वो दर तो या एश्मा वाशिंग पाउडर से सदा से खास खसूसियात थी
1: तारे खाना एश्मा वाशिंग पाउडर खास खसूसियात दागा दी जे कपड़े सब युक्शली को जोर ना जोर दाग पर गारंटी सर खत्म करी जाकर सजूद की वो दिनोर सरफे पर नस्बात एश्मा वाशिंग पाउडर काम इस्तेमाल जी और बला खबर अदा कपड़े सपोई पवा लोसीना नखर पवी
0: शाह मिस जी चे दम रक्षला रिजल्ट ये दाए दर तो ये दाओ मोता चेरता मिला भी जी
1: तारे खाना दाओ तो दफ बने गलशे अंदरून ला की गेट जान से बे गाले पर शोए मार की शे देश मां मेन डिस्ट्रीब्यूटर हाफिज जहीर साहब सर उधर ता मिला भी जी
2: तेरा कर जे करी साहब खोर अर लजला यो दमख कुला दा पारा क्रीमी रा नगोश्ती दी दुकान हमरा नहिर दे और क्रीमो नुमा हमरा नहिर दे
3: वा साकी बस सदा सड़िया उरूसा शॉपिंग सेंटर अंबीरी के लिए तरोशा چدر لا اشما فرمولا بیوٹی کریم درکم نپکی دا سیرمو مکس کولو ضرورتشتا او نا ویٹامن کپسولو او گرانتای سربا خوراکیتا مخ در تصفکوی انشاءاللہ
2: واہ اشما فرمولا بیوٹی کریم زندہ باد پھول کھلتے
4: ز سمیر د مصری بانډا محله حسن هیننا ز په مصری بانډا کې د تیرو لسو کارونه د کاسمیټکس کاروبار کوم پکور کې ملکی او غیر ملکی هر قسمه پروډکټ خرڅوم ما په ژوند کې داسې کمپنی نه لیدلې چې خلک وسره دومره مینه او خلکو ته دومره فائدہ ملاویږي هغه کمپنی د اشما کمپنی ده چې اچھا اشما پروډکټ پکاري ما سره ملاویږي او په ګارانټي سره ورکوم پاکستان زندہ باد اشما کاسمیټکس پاینده باد

0: नेक्स्ट भाई का नाशी रखिए भड़ा की मराज भाई, आपको पता भी है कि सुबह मेरे साथ उड़ा। ओके जी रखिए वो सहीदा सब यार सब ग्रहण पास रहा बेटा कौन सहीदा यो जहान मना थैंक यू सो वेरी मच। Hi, I am Archie Khan and Anushi from Dumela, my sweet and cute chachu. Kya hal hai? Program is very fantastic and outstanding. Salam to you and Tarahan Hamna Ashna. Gulalay Hafsa Asana Wazir Roshi Khan. Gulshan Anmol and please play Farhan Gul song. Oskar Usar Tembe hi kham dae gana. Hi, that's Jay Vayam gana chai. Hello, Archie and Anushi. यो जहान मनना थैंक यू सो वेरी मच नेक्स्ट प्रोग्राम के इंशाल्लाह भी सॉन्ग प्ले कर जी यो जहान मनना थे मैसेज का बोलो नेक्स्ट रखिए भटक न्याज स्टाफ कन्वर्ट कश्मीरी बांड है ना जड़त में गोरा ख्वाहिश में थे और नसीब तो गोरा आस्थान अल्लाह रे में साथी ना थैंक यू सो वेरी मच लॉट ऑफ थैंक्स भाई मैं क्यों छोटी हां स्वीट भाई चानी मिशा तापा ता वाला गीता कहना छे दाव हमेशा गुल गुल एंड बुल बुल बबल स्टाइल के होगला है खुदा गुल गुल एंड बुल बुल दा चॉकलेट वॉइस फॉर मिशा दा से वाला गी का ना अल्लाह का आइसक्रीम तेरा शाह खबर है दशा खर्चा मुने के आइसक्रीम पैसे बने लागी यो जहान माने ना खंदना मजे ते अखले बिल्कुल प्रोग्राम ने ना यो जहान माने ना दादी तो से मिने दा रेडियो मन कर एक्सरे जी प्रोग्राम ने सारा यो जहान माने ना हमेशा पर रेडियो मन कर कोशिश करवी मिस बता कोशिश करूं अखले उरेदन को दा अखले लिसनर दा अडेर खुश खुश प्रोग्राम ने दे पजरे पूरी प्रोग्राम ने रोलू शाह यो जहान माने ना रोशी खान नेक्स्ट वे जी मिक्रो रोशी खान स्वीट भाई जानी ता भादो का ना व्हिच इज जमा भी ही जड़गे ना जुकरा औ सुख चा दयार खबरी कई जड़ा औ ची सुख ची दयार खबरी की जड़ा रजिना डेरा शाह डायरेक्शन टपा व्हिच मिक्रो रोशी खान स्वीट भाई जानी वाई वाई वाई द गर्मी हो डेरा सख्त दो हालक बिना वाई वाई की ओके से रशी खान यो जहान मनना थैंक यू सो वेरी मच नेक्स्ट वंस अगेन मैं मेक श्योर श्री खान स्वीट भाई सान जी तबाह दोगे ना वही ची यार मैं बेनंगा सड़े न दा कि मैं दस सख्त ने खबर सी राबर सी ना डेर पुछड़ो पूरे आसमा सेफ हम अस्सलाम वालेकुम चाचू गुड मॉर्निंग ओके जी गुड आफ्टरनून ठीक ना गुड नाइट गुड इवनिंग सही था जैसा हश मेरा जी भाई जी हाउ आर यू शो इज नाइस कोको बिल्कुल मेरी तरह जी सलाम टू जय दिलरुबा हटक उजाला खटक एंड रोशन खान जी वालेकुम सलाम आसमा सेफ यो जहान मां दे मैसेज का बोले थैंक यू सो वेरी मच नेक्स्ट मीक टू जहान भाई जानी मौत हो डेरे टाफे नरसी हो बस इला इला आरसी और टाफा दो का ना वही ची टाफा दो जदी पो दोस्तर गुमायानिया او کا خلق نور گمان کوي ډند دشینا ډیر څه وای چې سلام بلبل مې مناهل او ګلګل مو تا کوټه پینر دي اوکے جی جی صحیح ده تاسو ته پینر دي کنه سائن پروگرام سره وای ټیک ساده میسج کولو یو جهان مننه مناهل ګلګل ٹھیک ده Next week, I'm going to tell you that I'm going to tell you that I'm going to tell you please share this poetry for you, bro. Why chi kabhi jhoda kabhi toda kabhi phir tod ke jhoda अच्छा मुझे नकारा कर दिया अच्छा मुझको तेरे पेवनकारी ने ओके भैया खुश रहो सदा वफा फ्रॉम करक थैंक यू सो वेरी मच फॉर मैसेज और तुम एक्चुअली उर्दू शेयर थैंक यू सो वेरी मच भाई जी मैं क्यों हाँ स्वीट भाई जानी क्या बात होगा ना सरगो अच्छा چستر کو دا زڑنا ڈیر نہ رہی ہم او دا جدے خبری مکوا میں نا ڈیر شنا ڈیر پڑا پورے روشی ہنتیں گے سورے مجھے آس مصیب چاچو میں آپ کو ایک مشورہ دیتی ہوں اپنے پاس رکھو مشورہ ٹھیک ہے اوکے جی اوکے جی دے دو
1: عشقی سا عجب دستور دے
0: اچھا صحیح میں آپ کو مشورہ دیتی ہوں صحیح دے دو ٹھیک ہے مشورہ دے دو جی عمل کرنا نہ کرنا وہ وہ میری مرضی ہے. صحیح بھائی چھ. اچھا آپ کو ایک مشورہ دے دوں مگر عمل کر مگر. اچھا میں مشورہ دیتی ہوں, پلیز آپ نائٹ شو میں میسیجز کو پہلے ٹائم دے دیا کریں جب ہم اور میسیج بھی کریں, کیونکہ آپ لیٹ ٹائم دیتے ہیں پھر ہم اور میسیج نہیں کر سکتے ہیں. بس کلے کلے داسی پروگرام بھی کہنا چھے آغا سبیا شاند پیٹرن مطابق بھی نو بیا تو سے کائنڈی آغا پروگرام پیٹرن مطابق منی ضرور چھے آغا پایا وائے سہیدہ ہے کہنا یو جہان مانا نا بلکل مشورہ ورکول بلکل تسمیش تر کول شاید سہیدہ بچی میں کیوٹر شیخان سویٹ بھائی جانی ٹا پا دو سترگے میں سترگو پسے لاڑے زکے سترگو پسے سترگے گرزاو ماڑے شام بچی میں کیوٹر شیخان سویٹ بھائی جانی میرا اچھا تیمرو سرہ پو منڈو منڈو پسی گھنڈو نگو منٹو نگو پوتے شوال آؤں اچھے سویٹ بھائی جانی میرا

Soy Jenna Belcode, el Val Lesnar. Que hay nuestra viejita de la ciudad de la ciudad de आगे पर देख पलो जुनो देख खास रे मो दुआगानो के योद सोता है दोस्तो पर तल्ला दुआगाने पामो बखेर गोणा ओ सबो तरेज मो शाखाडे रशा गोणा और तुन का जुन मुझे दा पागे ना खशा गोणा पर जुनो बडे खास होता है पल आन गवान देख पल चम बडे खास होता है पलो मशीनो के शनो मशमोन बख देर खास होता है करता वे खेपी हिपी होता है اس پر روکے مت اجازت پاکستان زندہ باد رینیو من کرک پائندہ باد بائی بائی ٹھا ٹھا دلو الا پھو امان